0: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भोइ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ,
1: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

महँगो प्रदेश धेरै संसद पाल्दा पर्यो ऋण नविकास न आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ जो सत्तामा पुगे पनि देश डुब

राणालाई गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज। तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र।

दलित धुरु जति धनी सफल शिक्षित भनी खुला जातको हेर्ने नजर उस्तै छ मन मानी संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू

विश्व भन्दा 20 वर्ष हामी पछि पर्यो, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौं। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्, कसैले नबनाउन् ठिक छ तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: महासञ्चार प्रस्तुत गर्दछ
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको, जान्छौ नि है।

राम्रो मान्छे।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुनामदन पढाएछौ? हे कस्ता थिए।

0: अब माया बसी बसी त भाउजू भन्नु पाइएला नि। भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोराले त सबै गाउँले लगाएछ
2: के भन्नुहुन्छ?
1: जाँदा जाँदै यस्तो चिठी छाएर
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु आमा, बाबाको सपना पुरा गरेर फर्किन्छु। मलाई पर्खाइ आमा, मेरो माया नमरियाई, म एक दिन अवश्य फर्किन्छु।

दिवालेर पछि दिवालीको एउटा रोदीको रोदीमा गीत गाउँदा गाउँदै झाङ्गिएको माया प्रेमले उचाएको कथा बाटो बोलामाया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलामाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफ्नो क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ धेरै धेरै कुरो शुभकामना छ, सफल होस्।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोरखा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई,

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
0: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
0: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
0: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560-63-444, 9560-60-656।

तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990, 98171 5160।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9917150898, 9964603385।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
8: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
8: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
10: 9556043234।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556025380, 9914852518 र 9065153332।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।
8: अन्त यो समय दमौली एफएम को हो।
9: यति बेला मध्याह्नको 12 बजेको छ।
8: इट्स 12 पीएम।

हटाउन अध्ययन गर्न विशेष समिति गठन। काँग्रेसबाट निर्वाचित अध्यक्ष नै राष्ट्रमा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्षको पद रिक्त। अमेरिका इरान वार्तामा प्रगति, तेल प्रतिबन्ध 60 दिनका लागि हटाइयो। भारतको अलीगंज क्षेत्रमा भीषण आग लागि हुँदा 15 जनाको मृत्यु। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो। केही नेपाली पनि घाइते भएको आशंका। र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा। 18 गोल सहित मेस्सीको ऐतिहासिक कीर्तिमान। आज राति पोर्चुगल र उज्बेकिस्तानले खेल्दै

0: 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राज्यसभाको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुने भएको छ। बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 10 बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य शुरू भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढ़ाएको हो। बिहान 11:45 बजे खानाको समय पश्चात दिउँसो 2 बजे पार्टी सभापति रवि लामिछानेले बन्द सत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ। बन्द सत्र शुरू भए लगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ। जस अन्तर्गत सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदनको साध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यसूची छ। त्यसै गरी पार्टी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। आजै दिउँसो 3:45 देखि 4:45 बजेसम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र सोको अनुमोदन गरिने पनि कार्यक्रम रहेको छ। यसै गरी पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ राजनीतिक प्रस्तावना उपसभापति डाक्टर सोडिम वाग्लीले प्रस्तुत गर्नुहुनेछ भने सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। सभापतिको प्रतिवेदनमाथि साँझ 6:35 सम्म छलफल र प्रस्तुतिकरणको समय तोकिएको छ। त्यस्तै रासोपाको केन्द्रीय समिति निर्वाचनमा उम्मेद्वारको प्रस्तावक र समर्थक बसेकाहरूले आफू स्वयं उम्मेद्वार बन्न नपाउने भएका छन्। केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै उम्मेद्वारी मनोनयन फारम दर्ता गर्दा प्रस्तावक र समर्थकका सम्बन्धमा पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गरेको हो। राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्यपालिका सदस्य पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचन प्रक्रियामा उम्मेद्वार प्रस्तावक र समर्थक सम्बन्धी विशेष मापदण्ड लागू गरिएको छ। सूचना अनुसार कार्यपालिका सदस्यका उम्मेद्वारले 1 जना प्रस्तावक र 11 जना समर्थक तथा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारले 1 जना प्रस्तावक र 21 जना समर्थक अनिवार्य रूपमा राख्नुपर्नेछ। निर्वाचन आयोगले एक व्यक्तिले एक भन्दा बढी उम्मेद्वारको प्रस्तावक बन्न नपाउने तथा समर्थकले पनि एक भन्दा बढी उम्मेद्वारको पक्षमा हस्ताक्षर गर्न नपाउने स्पष्ट पारेको छ। वरिष्ठ अधिवक्ता एवं कानूनविद ध्रुवलाल श्रेष्ठले सम्पत्तिको वैध स्रोत नभएका अकुत सम्पत्ति वाल चोकहीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानको दायरामा ल्याउन माग गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै उहाँले वर्तमान सरकारले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले परिपक्व ढंगले अनुसन्धान अघि बढ़ाई शीर्ष नेतादेखि हर्कै पक्राउ पर्ने उहाँको दावी छ। अधिवक्ता श्रेष्ठले ललितपुरको भैंसेपाटी स्थित मन्त्री निवास क्वार्टर निर्माणका लागि सरकारले अधिग्रहण गरे बाहेकको जग्गामा नेकपा एमालेका नेता हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले परिपक्व ढंगले अनुसन्धान अघि बढ़ाई शीर्ष नेतादेखि हर्कै पक्राउ पर्ने उहाँको दावी छ। अधिवक्ता श्रेष्ठले ललितपुरको भैंसेपाटी स्थित मन्त्री निवास क्वार्टर निर्माणका लागि सरकारले अधिग्रहण गरे बाहेकको जग्गामा नेकपा एमालेका नेता विष्णु पौडेल र वामदेव गौतमले घर बनाएको आशंका समेत व्यक्त गर्नुभएको छ। पौडेलले भैंसेपाटीको बाँकी सरकारी जग्गा र बालुवाटारको ललिता निवास प्रकरण सहित धेरै मुद्दाहरूमा गडबड़ी गरेको आरोप लगाउँदै उहाँले यस विषयमा आफूले थप अध्ययन गरिरहेको खुलासा समेत गर्नुभयो। कुराकानीका क्रममा श्रेष्ठले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको एक नियुक्तिमाथि समेत कड़ा आपत्ति जनाउनुभयो। ललिता निवास जग्गा प्रकरणमा भूमाफियाको पक्षमा निर्णय गर्ने तत्कालीन मालपोत कार्यालय प्रमुख पदम निधि स्वतीलाई सरकारले भूमि सुधार व्यवस्थापनमा नियुक्त गर्नु गलत भएको उहाँको तर्क छ। यसका साथै पूर्व प्रधान न्यायाधीश द्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले समेत भूमाफियाकै पक्षमा मुद्दा सदर गरेको गम्भीर आरोप समेत उहाँले लगाउनु भएको छ। सरकारी जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले वर्तमान सरकारले देश दोहन गर्नेहरूलाई छोड्न नहुने बताउनुभयो। यद्यपि प्रधान न्यायाधीश द्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले समेत भूमाफिया

0: एकै पक्षमा मुद्दा सदर गरेको गम्भीर आरोप समेत उहाँले लगाउनु भएको छ। सरकारी जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले वर्तमान सरकारले देश दोहन गर्नेहरूलाई छोड्न नहुने बताउनुभयो। यद्यपि अनुसन्धान प्रक्रिया पूर्वाग्रही र प्रतिशोधपूर्ण हुन नहुनेमा उहाँले सचेत गराउनु भएको छ। यदि पूर्वाग्रही ढंगले अनुसन्धान गरिए भोलि यो सरकार आफै कानूनी कार्यवाहीमा पर्न सक्ने चेतावनी दिँदै उहाँले विज्ञ र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग निष्पक्ष सुझाव लिएर संयमित रूपमा अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। नेकपा एमाले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ। सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसको धारणा बनाउन छुट्टा छुट्टै बैठक बोलाइएको हो। संसदीय दलको बैठक मंगलबार दिउँसो 2 बजे बस्ने गरी आह्वान भएको छ। च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जनाइएको छ। त्यस्तै उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा एमाले नेताहरूले आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान र कानूनी प्रक्रियाको पालना गर्न समेत माग गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, नेता प्रदीप गेवाली र सचिव महेश बस्नेतले राज्यका निकायका निर्णय पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने बताएका छन्। ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र श्रृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् भने गेवालीले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै एमाले र अनुसन्धानमा सहयोग गर्ने कानून सम्मत रूपमा आरोपहरूको सामना गर्ने र न्यायालयको निर्णय स्वीकार गर्ने स्थापित मान्यता राख्दै आएको उल्लेख गरेका छन्। त्यस्तै एमाले सचिव बस्नेतले कानूनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानूनी कार्यवाही अघि बढ्नुपर्ने बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राहदानी छपाई ठेका प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक सहसचिव तीर्थराज अर्याल सहित 7 जनालाई थुन्चेक बहसका निम्ति विशेष अदालत लगिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई असार 2 गते पक्राउ गरेको थियो। अनुसन्धान पछि 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। मुद्दा दायर गरिएका मध्ये 7 जनालाई आज थुन्चेक बहसका निम्ति विशेष अदालतमा हाजिर गराइएको हो। विशेष अदालतका प्रवक्ता उप रजिस्ट्रार कृष्ण शरण लामिछानेका अनुसार अहिले इजलासमा बयान चलिरहेको समय मिलेमा आज बहस हुने र थुन्चेक सम्बन्धी आवश्यक आदेश हुन सक्ने बताइएको छ। बयान नसकिएमा मुद्दा हेर्दा हेर्दैमा जाने सम्भावना पनि रहेको छ।

वडा अध्यक्ष नै पार्टी परित्याग गरेर अर्कै पार्टी प्रवेश गरेपछि जुम्लाको गुठीचोर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ। नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेपछि गाउँपालिका अध्यक्षको पद रिक्त भएको हो। निर्वाचन आयोगले गाउँपालिका अध्यक्षको पद रिक्त रहेको जानकारी गराएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रासोपा प्रवेश गरेपछि गाउँपालिका अध्यक्षको पद रिक्त भएको हो। दल त्याग गरेपछि राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 32 उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम पद रिक्त भएको सूचनामा उल्लेख गरिएको छ। बुढा 2079 सालको स्थानीय तह निर्वाचन

0: आगामी दुई हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन समाधानका सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ। यस कार्यदलको संयोजकत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवले गर्नेछन्। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह, परराष्ट्र, कृषि, पर्यावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ। यसका साथै भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतोल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र द्विपक्षीय व्यापार तथा पारावहन शाखाका उपसचिव पनि सदस्यका रूपमा रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ। IME।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको उच्चस्तरीय वार्तामा महत्वपूर्ण प्रगति भएको छ। सहमति अनुसार अमेरिकाले इरानी तेल निर्यातमाथिको प्रतिबन्ध 60 दिनका लागि अस्थायी रूपमा हटाउने तथा इरानको 12 अर्ब डलर बराबरको रूखका सम्पत्ति फुकुवा गर्ने निर्णय गरेको बताइएको छ। दुवै पक्षले आगामी 60 दिनभित्र स्थायी सम्झौताका लागि रोडम्याप तयार गर्ने सहमति गरेका छन्। त्यस्तै भारतको अलीगंज क्षेत्रमा रहेको एक व्यावसायिक भवनमा भीषण आग लागि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। उक्त भवनमा एनिमेशन तथा गेमिङ सम्बन्धी प्रशिक्षण केन्द्र सञ्चालन भइरहेको थियो, जहाँ आग लागेका बेला अधिकांश विद्यार्थी र कर्मचारी भित्रै रहेका थिए। आगो तीव्र रूपमा फैलिएपछि भवनभित्र फसेका मानिसहरू ज्यान जोगाउन छ्यालबाट हाम फाल्न तथा तार समातेर तल छर्न बाध्य भएका थिए। घटनास्थलका दृश्यहरूले आग लागेको भयावह अवस्था झल्काएका छन्। केही घाइतेहरूलाई उद्धार गरी अस्पतालमा भर्ना

0: राखिएको छ। प्रारम्भिक जानकारी अनुसार आग लागि तीन तले भवनको भुइँतलामा रहेको पसल तथा पाल्तु जनावर क्लिनिक क्षेत्रबाट शुरू भएको हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै कतारको रास लफान औद्योगिक क्षेत्र बारसान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ। 1 जना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आग लागि भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केनिया, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भएको हो। त्यस्तै समूह जेमा अल्जेरिया 3 अङ्कसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समझी अन्तर्गत डलासमा गैराती भएको खेलमा अस्ट्रेलियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 2 गोल गरेका छन्। यससँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएर कीर्तिमान कायम गरेका छन्। त्यस्तै विश्वकप अन्तर्गतै समूह आई अन्तर्गत इराकलाई पराजित गर्दै फ्रान्स पनि नकआउट चरणमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा पहिलो हाफमा 1-0 अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा 2 गोल थपेको हो। फ्रान्सको जितमा केलियन एम्बाम्पे र ओस्मान डेम्बेले गोल गरेका छन् भने इरानले पनि प्रयासका बावजुद पनि गोल गर्न सकेन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। हिजोदेखि अनिश्चित बनेको रासोपाको बन्द 17 दिउँसो 2 बजेदेखि शुरू हुँदै महाधिवेशन प्रतिनिधि 4200 नाघे, परिचय पत्र वितरण कार्य जारी, उम्मेद्वारका प्रस्तावक र समर्थकले आफै चुनाव लड्न नपाउने नयाँ मापदण्ड लागू। विष्णु पौडेल पक्राउपछि एमाले बोलायो संसदीय दल र सचिवालयका छुट्टा छुट्टै बैठक। पौडेलले ललिता निवासदेखि धेरै सरकारी जग्गामा गडबडी गरेको अधिवक्ता श्रेष्ठको खुलासा। गिरफ्तारी प्रतिशोधको पराकाष्ठा भएको भन्दै एमालेद्वारा चरको विरोध। राजधानी प्रकरणमा विशेष अदालतमा थुन्चेक बहस जारी, चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन। काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष नै रासोपा प्रवेश गरेपछि गुठी चौर गाउँपालिका अध्यक्षको पद रिक्त। अमेरिका इरान वार्तामा प्रगति, तेल प्रतिबन्ध 60 दिनका लागि हटाइयो। भारतको अलीगंज क्षेत्रमा भीषण आग लागि हुँदा 15 जनाको मृत्यु। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो। केही नेपाली पनि घाइते भएको आशंका। र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा 18 गोल सहित मेस्सीको ऐतिहासिक कीर्तिमान। आज राति पोर्चुगल र उज्बेकिस्तानले खेल्दै। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तबत क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: जिल्ला आर्थिक गणना कार्यालय, तनहुँ।
7: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805117350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेसभन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805117350।
8: सूचना।
9: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
9: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
9: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280, 9815104549।
9: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
10: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
12: दमौलिया FM 94.2 समुदायको आवाज।

न त मन मागे न त धन, मागेको मन पनि अरूसँग भाग लागेछ। म भाग लगाएको मायामा खुसी हुन सकिनँ। आजबाट नयाँ जीवनको सुरुवात गर्दैछु।

0: चलिसक्यो हाम्रो बारेमा, अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: आज लाग्यो
3: माइती हिँडेको

0: यसरी दिने नै पीडा नदिनु, म सहन सक्दिनँ। बरु तपाईँ त्यहीसँग बिहे गर्नु।
1: तिम्रो पहिलाको घरबाट राम्रो नभएको
2: मलाई घरमा ठाउँ छैन।

0: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुप साइड पर्छ कि क्या हो मलाई?
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म, पछि भेट्छु ल।
2: ओहो बेना, चिक्कन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिर हुन्छ होला।
2: ए आज जानुपर्ने, नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
3: कसो केटा जाने हो र? कसम त रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरे भेटौँला नि त माथि।
2: हस् भेना, माथि कविता दिदी घरमा है त,
3: आउनुहोस् है। हस् साली, हस् हस्।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9460611818।
3: दमौलिया FM 94.7।

0: आपका, ये आपका और ये आपका।
1: दमोली FM 94.2 समुदाय को आवाज।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदियौ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
5: 98563 43 234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजु भाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98436739131।
6: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
6: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98412-0740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9805800700
1: 9460404

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरू
2: खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध। कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाहा पथ काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका निम्ति 3849 प्रतिनिधि कायम भएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि 3849 प्रतिनिधि निर्धारण गरिएको जानकारी दिनुभयो। चितवनमा जारी महाधिवेशनको बन्द सत्र रासपाको दिउँसो 2 बजेबाट शुरू हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए पनि अहिलेसम्म शुरू हुन सकेको छैन। बुर्लाकोटीले प्रथम महाधिवेशन को बन्द सत्र प्रयोजनका लागि प्रतिनिधि परिचय पत्र वितरणको काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनको प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचय पत्र व्यक्तिगत डिजिटल प्रिन्ट भएर आउन समय लाग्ने भन्ने जानकारी गराएकाले प्रतिनिधि दर्ताका लागि अस्थायी परिचय पत्र कुपनको वैकल्पिक व्यवस्था गरेर प्रतिनिधि दर्ता खुल्ला गरिएको छ। महामन्त्री बुर्लाकोटीले बन्द सत्रका शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, त्यसै गरीको साधकशिल्लीमा अधिकारीको आर्थिक प्रतिवेदन पेश हुने र छलफल हुने सम्भावित कार्यसूची छ। यस्तै गरी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने र त्यसै गरी पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्ने र अनुमोदन गरिनेछ। यस्तै महामन्त्री बुर्लाकोटीले आज उपसभापति स्वर्णिम वाग्लेले आर्थिक राजनैतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका पनि रहेको छ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनु भएको हो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नु भएको छ। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार करिब 1400 जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ। केही आज प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग उनलाई पुर्याएको हो। पूर्व उप प्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई आजै म्याथपका लागि अदालत लैजाने तयारी छ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए। यता नेकपा एमाले दलको बैठक पार्टी केन्द्रीय कार्यालय चियासलमा बसिरहेको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो। अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमाले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन्। पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको। शिक्षा मन्त्रालयले कक्षा 12 नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा आज बसेको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले कक्षा 12 नतिजामा त्रुटि र लापरवाही भएको भन्ने आरोप पूर्व गाण्डा मात्रै भएको बताउनु भएको छ। उहाँले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढ़ेको र छिटो नतिजा प्रकाशन गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले नतिजा प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमान्दार पूर्वक कपी परीक्षण भएको जानकारी पनि दिनु भएको छ। सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका 8 मध्ये 4 अध्यादेश अलपत्र परेका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी व्यवस्था विशेष व्यवस्था अध्यादेशले 110 कानूनमा भएका विषयवस्तु संशोधन गरेको थियो, जसले राजनैतिक प्रकृतिका नियुक्तिलाई पदमुक्त गरेको थियो। राजनैतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीको पदमुक्त हुने अध्यादेशको अवस्था अनुसार 15 राजनैतिक नियुक्ति खारेज भइसकेका छन्। सार्वजनिक संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिभिजन, प्रेस काउन्सिल लगायतका संस्था र विभिन्न नियामक निकाय हरूमा नियुक्त भएका पदाधिकारी पदमुक्त भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो।
3: बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दृष्टिबीनहरूले काठमाडौँको माइती घरमा धरना दिएका छन्। सरकारका विभिन्न निकायहरूले सड़क पेटीमा कार्यक्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरूले आज धरना दिएका हुन्। सड़क पेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिबीन व्यवसायीहरूको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो। उनीहरूले राज्यका निकायले जबरजस्ती उठाउन खोजेको आरोप लगाइरहेका छन्। चालू आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले 2,73,07,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजेल पेट्रोल र एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13,50,000 भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावली मार्फत 13,44,500 र इन्सन्स वेब पेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14,00,000 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकामा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। मध्य प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी भन्ने गरिन्छ। देशभर उत्पादन हुने आँपमध्ये 3/4 भन्दा बढी आँप मधेसमै उत्पादन हुने भएकाले यो उपाधि दिइएको हो। बम्बई, मालदा, दशहरी, कृष्णभोग, आम्रपाली, कलकतिया, जार्दालु लगायतका 40 बढी जातका आँप तराईमा उत्पादन हुने गरेका छन्। उर्वर भूमि, अनुकूल हावापानी र किसानको परिश्रमका कारण मधेस नेपालको सबैभन्दा ठूलो आँप उत्पादन केन्द्र बनेको छ। त्यहाँका किसान व्यावसायिक तथा परम्परागत दुवै तरिकाले आँप खेती गरिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।

आज खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0%

अमेरिका पुनः कार्यवाहीको गर्न तयार रहेको बताएका छन्। उनले इरानले आफ्ना प्रतिबद्धता पूरा नगरे आफूले आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन्। साथै हालका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको दावी गर्दै इरानसँग अमेरिकामाथि दबाव सिर्जना गर्ने क्षमता नरहेको बताएका छन्। यता रूसको सुरक्षा परिषदका सचिव सर्गेईले नयाँ दिल्लीमा आफ्ना ब्रिक्स समकक्षीसँग अन्तर्राष्ट्रिय सुरक्षा एजेण्डा निर्माणको विषयमा छलफल गर्ने भएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा मामिलाको जिम्मेवारी हेर्ने उच्च स्तरीय अधिकारीको विशेष बैठक आयोजना हुन लागेको हो। अब खेलकुद। क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह के को दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने 11 बजे शुरू हुने भएको छ र रोबर्टो मार्टिनेजको स्टार खेलाड़ीले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दावेदारमध्ये एक मानिएको छ। तर पोर्चुगलले शुरूआत भने अपेक्षा अनुसार गर्न सकेन। पहिलो खेलमा उसले डीआर कंगोसँग 1-1 बराबरी मात्रै खेल्यो। जारी विश्वकपमा लियोनल मेसी, क्लियन एम्बापे जस्ता स्टार खेलाड़ीले प्रदर्शन गरिरहेका अवस्थामा रोनाल्डोमाथि गोल गरेर पोर्चुगललाई जिताउने दबाव बढ़िरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह जेको खेलमा अल्जेरियासँग 2-1 पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। र यता अर्को खेल खबरमा 15 वर्षीय युवा ब्याटर वैभव सूर्य वंशी आयरल्याण्ड र इंग्ल्याण्ड भ्रमणका लागि भारतीय T20 क्रिकेट टोलीमा परेका छन्। उनलाई सिनियर टोलीमा 3 नम्बरको जर्सी दिएको छ। भारतको यो भ्रमण आगामी जुन 26 शुरू हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। रासवापा महाधिवेशनमा प्रतिनिधि घटे 3849 कायम। सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेललाई काठमाडौँ ल्याइयो। सम्पत्ति शुद्धिकरण विभागमा हाजिर। पौडेल पक्राउपछि चियासलमा बस्यो एमाले संसदीय दलको बैठक। कक्षा 12 नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको सरकारको प्रष्टीकरण। मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी। सरकारी धरपकड विरूद्ध माइतघरमा दृष्टिविहीनको धरना। 11 महिनामा 2,73 अर्बको पेट्रोलियम भित्रियो। ग्यास आयात 9% घट्यो। 13.5 लाख भन्दा बढी प्रतिष्ठान र व्यवसायको आर्थिक गणना सम्पन्न। करिब 38,000 प्रतिष्ठान र व्यवसाय बन्द। इरानले सम्झौताका शर्त पालन नगरे फेरि कार्यवाही गर्ने ट्रम्पको चेतावनी। नयाँ दिल्लीमा ब्रिक्स देशका उच्च सुरक्षा अधिकारीको बैठक हुँदै रूसले अन्तर्राष्ट्रिय सुरक्षा एजेण्डा निर्माणबारे छलफल गर्ने। र विश्वकपमा आज राति पोर्चुगल र उज्बेकिस्तान भिड्दै रोनाल्डो दबावमा जोर्डन विश्वकपबाट बाहिरियो। 3 नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री। अवस्थ यसका साथै अहिलेका लागि नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर यति नै। अपरान्ह 7 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739031।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9460404।

0: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुख सायद पर्छ कि क्या हो मलाई।
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म पछि भेट्छु ल।
2: ओहो बेना चिकन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ होला।
2: ए आज जानुपर्ने नत्र माथि कविताजी घरमा आज नाच गानको कार्यक्रम राखेको थियो त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
3: कसो केटा जाने हो त रमाइलो गरौँ आज। हुन्छ नि साली ल भरे भेटौँला नि त माथि।
2: हस् हेर्न माथि कविताजी घरमा है त
3: आउनुहोस् है। हस् साली हस् हस्।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

भएको छ, थोरै प्राविधिकमा समस्या आएको छ, त्यो कारणले गर्दाखेरि कार्यक्रम प्रसारण नभएको कुरा जानकारी दिनुभएको छ। यसै क्रममा रेडियो मन सरोवर 92.1 MHz हुम्लाका सिमीकोटबाट यति बेला साथ दिइरहनु भएको छ। धनबहादुर भण्डारीले बेलुका एफएम 100.9 MHz उदयपुरबाट, अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz लहरी कञ्चनपुरबाट, राज क्षेत्री रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट हामीलाई नवीन सुनारले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट, मेनुका बुढा रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी मंगलबारी व्यवसायमा छौं र मंगलबारी व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसायमा प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ हामी। 9868309940 फोन डायल गर्नुहोला, तपाईँका लागि नम्बर खुला गरेका छौं। यो नम्बरमा फोन डायल गर्नुहोला। 1-8 नम्बरसम्मका प्रश्नहरू छन्, ती प्रश्नहरू रोजाईमा पार्नु भए पनि हामीले तपाईँलाई प्रश्न राख्नेछौ। आउनुहोस् यो त भयो कार्यक्रमको बारेमा जानकारी। 9868309940 फोन डायल गर्दै गर्नुहोला। हामी भन्ने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाकापछि फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। सुटुक्का दिल चोर्यो मेरो चोरले, अब कुन चोरले चोर्यो होइन कसले चोर्यो थाहा छैन, तर दुइटैको दिल गायब छ भन्ने कुरा आयो क्यारे। बाबु कृष्ण परियार र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिएका हौ। कार्यक्रमको पहिलो साथी हुनुहुन्छ 9868309440 नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? ए निशा धनुषे बोल्दै हुनुहुन्छ रामेछापबाट। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? झन्कार एफएम। आज झन्कार एफएमबाट कार्यक्रम बजा छ र आज त हाम्रो अनुजीले त बजा छैन भन्नुहुन्छ। ल ठिक छ, कति मेगाहर्सबाट? मेगाहर्स थाहा छ तपाईँलाई रेडियोको? ल आज के गर्नुपर्छ, जानकारी पाउनु भएको छ कि छैन? ए आज प्रश्न उत्तरको बसाइ हो। कति नम्बरको प्रश्न राखौँ ल भन्नुहोस्, 1 देखि 8 नम्बरसम्मको? ल 2 नम्बरको प्रश्न ध्यान दिएर सुन्नु होला, हामी राख्छौ, ध्यान दिएर सुन्नुहोस् ल।

ल भन्नुहोस् यो कुन गीतको धुन हामीले तपाईँको लागि बजाएका हौ? ओहो, घाम जस्तो चम्किलो जुना हुँदैन। कतिको ढुक्क हुनुहुन्छ, कतिको ढुक्क हुनुहुन्छ भनेको? ढुक्क हुनुहुन्छ। कति क्लासमा पढ्नुहुन्छ? ल हामी चेक गरौँ है त, चेक गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। ल तपाईँले दिनुभएको जवाब एकदमै सही छ। अब साथीहरूलाई सम्झिनुहोस् ल। धन्यवाद। नमस्ते। टेलिफोन सम्पर्कमा रानी छापबाट साथी आउनु भएको थियो, उहाँले मिलाउनु भएको छ। अब पुरुषोत्तम नेपाली र बिमा कुमारी दुराको आपासमा रहेको घाम जस्तो चम्किला, घाम जस्तो चम्किलो जुना हुँदैन, जति रुनु पारे नि मेरै काखमा रो माया, सत्तरले देख्ने गरी रुनु हुँदैन।

जति रुनु परे नि मेरै काखमा रोमाया सतुरले देख्ने गरी रुनु हुँदैन। पुरुषोत्तम न्यूपाने र बीमा कुमारी जुराको आवाजलाई यहाँबाट स्थान दिएका हौ। अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? रुद्र के भन्नुभयो? तपाईँको आवाज सानो आयो है। रुद्र बुझेल होइन? ल, कति नम्बरको प्रश्न भएको यहाँले? कुन रेडियोबाट सुन्नुभयो हामीलाई? मेन श्यामबाट। धनकुटामा पनि मेन श्याम एफएम सुनिन्छ है। ल, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? तिनको हुन्छ। प्रश्न नम्बर तिन यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर तिन,

0: पीपल बोटे दाई यो गीतको शब्द सिर्जना कसले गर्नु भएको हो? पास गर्नु भए हुन्छ। अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी धनकुटाबाट रुद्र भुजेल आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला। तपाईँको लागि नम्बर हामीले खुला गरेका छौ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो त्यहाँबाट?
1: म तेह्रथुमको फुलेकबाट गङ्गा कार्की।
0: गङ्गा कार्की बोल्दै हुनुहुन्छ, के छ गङ्गाजी खबर?
1: ठिकै छ अहिले। यो अब हाम्रो ठाउँ छ, यो लालीगुराँस नगरपालिका पर्छ, यहाँ झिमझिम पानी परिराखेको छ हजुर।
0: ए यतातिर पनि अघि नै पानी परिराखेको थियो, अहिले बिदो भएको छ। रेडियो भन्दा हल्का टाढा जानु न है। रेडियो भन्दा हल्का टाढा जानु भनेको त फोनै काटियो, यस्तो त नगर्नु न हो। फोन आइसकेपछि अहिले रेडियो भन्दा टाढा जानुस् भनेको हो होइन, फोन त काट्नु भएन नि। ठिक छ, यदि कुनै कारणवश काटिएको भने पुनः फोन डायल गर्नुहोला, अन्यथा फोन चाहिँ नकाटिदिनु होला। म तपाईँलाई आग्रह गर्छु 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी होला। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कहाँबाट हजुर? प्युठान कुन ठाउँबाट? ए कोलबटबाट। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन हजुरले? हल्का हल्का फेरि बजाउनु पर्छ कि जवाब दिनुहुन्छ? हुन्छ, ध्यान दिएर सुन्नुहोस् ल।

0: यो गीतको शब्द सिर्जना कसले गर्नु भएको हो? पास गरिदिनु हो? ल हुन्छ, फेरि आउनु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। सानु आउनु भएको थियो, उहाँले पनि पास गर्नु भएको छ। यो प्रश्न मैले धेरै चोटि राखिसकेका छु है, तसर्थ फोन गर्नुहोला यदि कार्यक्रम सुन्नुहुन्छ। नियमित सुन्ने साथीहरूलाई त लगभग जानकारी नै छ होला यो प्रश्नको जवाब, होइन? धेरै चोटि राखिसकेका छु। यदि बेला साथी नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार।

0: बोल्नु भयो कहाँबाट? दिलमाया जी, रेडियो भन्दा टाढा गइदिनु न है।
1: गुनीतिर अलि तर आछ होला,
0: हल्का हल्का त आथ्यो। अनि दिलमायाजी के गर्दै हुनुहुन्छ?
1: हजुर बसेको।
0: ए, बस्नु भएको छ। बसेर के गर्दै हुनुहुन्छ नि?
1: घरैसी काम गर्ने बस्ने।
0: ए, घरैसी काम गर्ने बस्ने होइन?
1: हजुर।
0: गुल्मी कुन ठाउँ हो दिलमाया लम्सालजीको घर?
1: गुल्मी
0: दरबार गाउँपालिका 5 बीरबासमा पर्छ होइन?
1: दरबार गाउँपालिका 4।
0: ए, 4 गुल्मी दरबार गाउँपालिका 4 होइन?
1: हजुर
0: हजुर। अनि के गर्नुहुन्छ? यतिकै घरमा बसोबास मात्रै गर्नुहुन्छ कि अरू पनि केही काम गर्नुहुन्छ? घरैसी काम गर्ने बस्ने, केटाटीलाई स्कुल पुर्याउने होइन?
1: हजुर हजुर।
0: आज प्रश्न सुन्नु भएको छ? कुन रेडियोबाट सुन्नुभयो हामीलाई? ल, आज मेरो मात्र कार्यक्रम होइन नि त,
1: हाम्रो पनि हो।
0: यो त दिलमाया लम्सालको पनि कार्यक्रम हो क्या, होइन?
1: हजुर हजुर, एकदमै हो।
0: ल, आज जवाब के होला? प्रश्न सुन्नु भयो होला क्या?
1: तेजश्रेणीले गाउनु भएको छ, शब्द लय पनि उहाँको हो कि भन्ने जस्तो लाग्छ मलाई।
0: तेजस रिग्मीकै शब्द लय भन्नुहुन्छ?
1: हजुर।
0: लग गरौँ? हुन्छ, हामी लग गर्छौँ। हेरौँ जवाब मिल्छ या मिल्दैन। ल, हो कि भन्नेले त सफलै बनायो त, होइन?
1: होइन, तेजस रेग्मीले धेरै जसो आफ्नै लय शब्द गाउनुहुन्छ।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, सही जवाब दिनु भएको छ। अब साथीहरूलाई सम्झिने मौका पाउनुभयो तपाईँले।
1: साथीहरू मलाई चिन्ने नचिन्ने सबैलाई सम्झिँदै बिदा हुन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा दिलमाया लम्साल आउनु भएको थियो। अब तेजस रेग्मीको शब्द सिर्जना अनि लयमा रहेको गीत, तेजस रेग्मी, बसन्त थापा अनि त्यसै क्रममा बाबुकृष्ण परियार, आशिष खत्री अनि पूर्णकला विशीको आवाजलाई यहाँबाट समावेश गर्छौं। गीतपछि फेरि आउँछौं।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अर्का सहभागी हुनुहुन्छ, 9868309040 फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो, को बोल्नुभयो कहाँबाट? तपाईँले लाउड स्पिकर गर्नु भएको छ, बन्द गर्नुहोला। अनि रुमन कुवर अर्घाखाँचीबाट कुन रेडियोबाट सुन्नुभयो हामीलाई? अर्घाखाँचीमा रेडियो माला रानीबाट सुन्नुभयो है? आज कति नम्बरको प्रश्न राख्नुहुन्छ, रोज्नुहुन्छ तपाईँले? दुई र तिन गइसकेको छ, अरू सबै बाँकी छ। लक्की नम्बर आठबाट हुन्छ तपाईँको लागि प्रश्न नम्बर आठ यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर आठ,

यो मन किन रुन्थ्यो, यो गीतको गायकको नाम के हो? हजुर, पुरुषोत्तम न्युपाने। कतिको ढुक्काउनुहुन्छ? हुन्छ, हामी चेक गरौँ कि जवाब परिवर्तन गर्नुहुन्छ। हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छ, साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, अब हामी पुरुषोत्तम न्युपानीको आवाजलाई स्थान दिन्छौँ। पुरुषोत्तम न्युपानी र गायिका जुना श्रीष हो, जुना श्रीष र पुरुषोत्तम न्युपानीको आवाजलाई हामी यहाँबाट स्थान दिन्छौँ। त्यसपछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ अब म फोन गर्न लिन्छु 9868309440 मा नमस्कार हजुर नमस्ते को बोल्नु भएको आमा त सीता भण्डारी सीताजीको आवाज अलि टाठो भएन है अनि के छ सीताजी के छ तपाईको हालखबर भन्नुस् त
1: मेरो हालखबर सबै ठिकै छ
0: अनि के गर्नुहुन्छ
1: तेराथुममा घरैसी कामहरू गरेर बस्नु
0: घरैसी काम गरेर बस्नुहुन्छ होइन कति नम्बरको प्रश्न राखौँ हाम्रो सीतालाई पाँच नम्बरको हुन्छ तपाईँको लागि प्रश्न नम्बर पाँच यस्तो छ ध्यान दिएर सुन्नुहोला

0: भन्नुहोस् त्यो गीतको गायिकाको नाम के हो? हजुर, लक्ष्मी न्युपानी भन्नुहुन्छ। कतिको ढुक्काउनुहुन्छ? हुन्छ, हामी लक गर्छौँ है त, हामी चेक गर्छौँ। तपाईँले दिनुभएको जवाब मिलेन है त, फेरि आउनु होला, विदाय गर्छौँ। टेलिफोन सम्पर्कमा सीता भण्डारी आउनु भएको थियो तेह्राथुमबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँले मिलाउन सक्नु भएन। अर्का सहभागी, नमस्कार हजुर,
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?

0: फेरि आउनु होला, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा सीता भण्डारी आउनु भएको थियो, तेरा थुम्बा छ, उहाँसँग कुराकानी गरिसकेका छौ, उहाँले मिलाउन सक्नु भएन। अर्का सहभागी, नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नु भएको आबाट?

0: फटाफट फोन डायल गर्नुलाई सजिलो छ, उहाँलाई मैले त्यति हिन्ट दिँदा पनि उहाँले सक्नु भएन, गाह्रो छ होइन। यति बेला अर्को साथी नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा फोन डायल गर्नुहोला। माझीले जाल हान्ने झ्याम भयो। यति बेला साथी नमस्कार हजुर,
1: नमस्कार दादा,
0: को बोल्नुभयो कहाँबाट? ल प्रश्न सुन्नु भएको छ,
1: आज माझीले पानीमा जाल हान्नु झमेको भन्ने होइन र?
0: हजुर हो,
1: राजु परिवार र विष्णु माझी भन्छ है,
0: लग गरौँ।
1: हस् हुन्छ
0: हुन्छ, लग गर्छ। सही जवाब दिनुभएको छ, साथीहरूलाई सम्झिनुहोस्। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। सुझाव सल्लाह वा प्रतिक्रियाको लागि 9864172998 फोन गर्नुहोला, 9864472998 फोन गर्नुहोला। कहाँ कहाँबाट सुन्नुहुन्छ कार्यक्रम? मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्। मेरो सामाजिक सञ्जाल PRESS प्रेस BEERENDRA वीरेन्द्र GIRI गिरीमा जोडिन सक्नुहुन्छ। कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्ट प्रोग्राम लोकसारथी, कार्यक्रम लोकसारथीको फेसबुक पेज र आरजे वीरेन्द्र गिरी प्रोग्राम लोकसारथीको फेसबुक पेजमा पनि जोडिन सक्नुहुन्छ। सुनेर साथ दिने तपाईँ, फोन गर्नुभयो तपाईँ, सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक प्रिया मगर, रेडियो जलजलाका मित्र अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्दै राजु परियार र विष्णु माझीले आवाज दिनुभएको गीत, अब माझीले झाला हान्यो झम्मा भन्ने गीत छोड्दै विदा भए। नमस्ते, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: ီစုဖွဲ့တူရိစားတာဘူးဒီအတိအမှန်လို့ချင်နေဒီရတာပါဟုတ်လိုက်တော့တော်တယ်တော်ရတယ်တော်တယ်ရတယ်လို့
1: အညင်တန်းရကားကစကိမချင်ပါအ
2: ော်ဂျီလ်ကိုင်
1: ကျွေးပတ်စနယ်နံပါတ်ဘလော့ဂ်လိုက်ပါဒီ
2: ပတ်စနယ်မိုဘိုင်းနံပါတ်မီဦးနီယိုတယ်လီကွန်မရဘအော်ဖစ်စရီအိရာဘလော့ဂ်လိုက်ရခလခိုင်
1: အနီဘင်္ဂရီ
2: ဘင်္ဂရီ
1: အ
2: ာစားစိတလီလလ်ပတ်ဒီ
1: စမ်လလ်ပတ်ဒီနာအဖိုင်နမိုဘိုင်းနံပါတ်ဖေဒီယဘဒီရာဘလော့ဂ်တိုင်ဘီရှာအဖိုင်နဘင်္ဂဒီဘီနီဇာနကာရီပင်ပရင်ဒေအဖိုင်နဘင်္ဂခါတိုင်နဇာနကာရီအရွိနယိုရီသနိပဒကယာစချေတလ်ပရင
2: ်စတာကတနာထဂီတပ်ဒကယာဇိုဂီနာ
3: စိဒ္ဓါရ္ထဘင်္ဂရီကယာလီဂျန်ဟီတရီဂျာရီစန်ဒေစ
4: ်စိဒ္ဓါရ္ထဘင်္ဂစမ်ဘန်ဒါစဒိုင်ဘာရီလိုင်
5: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066373444
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816466683
11: 9560043234
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजु भाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो
14: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 3739 31

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: होइन भाइ, यो बुकी फुल नानीले कानमा सिरिदिया भए कस्तो राम्रो देख्थ्यो होला। यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। ल रेडी है नानी बाउ?
2: हौ लेकालीको आलु त कतिलो हुँदो रहेछ त। हाम्रो आलुमा त जति गरे पनि यत्रो फल्दैन त।
3: कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने, पिरो टिमुर र डल्ले खुर्सानीको त पुरै छैन त।
2: हौ खोर्सानी भन्दा पिरो टिम्बुर भन्दा टिम्बुरको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ।
4: कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईँहरूले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है।
5: लहेर लहेर मेरो पुत्ने छोरा, मित बाबा नि लाठे भइसकेछ यो त।
4: आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिर्खा लाग्यो भने भन है, जाँड थानिदिन्छु।
3: हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु।
6: हाम्रो काफ्लेहरूको पनि बिगौतीको छुट्टै कथा छ नि। यही बिगौतीको न्युमा बासी काफ्ले र साजी काफ्ले भएको।
4: तिमी चाहिँ कुन काफ्ले?
7: गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेरै लानु नसक्नेसँग, जानु कि नजानु,

0: तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको बुनेरै सकिनौ
1: अनि भइगयो नि त कति न कहिले नै भेट नहुने जस्तो
2: हाम्रो कुलमा एकजनाले गर्दा सबैलाई बिरलो लाग्छ
3: म पनि त्यो गुरुसिनसँग हिँड्छस् कि नि कुरा के हो कुलको मान मर यता इज्जत केही पनि छैन होइन
4: कार्टन गाडेको सपनामा देखाएछु के मैले तेरो बाउको च्याप खोज्नलाई च्याप बनाइदिन्छु

सेवारो आतङ्वा आतङ्मासे हजुरहरूको बगैँचामा फुलिरहेको फुल अन्जानी अन्जानीमै हाम्रो बगैँचातिर सरेछ। एकरङ्गी थियो बहुरङ्गी भएछ अनि पो सुन्दर भएछ। हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ यिनीहरू? हामी त यही खबर लिएर पो आयौँ सेवारो अदङ्बा अदङ्बासी।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846141633, 9817150898, 9464603085।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 9856027319।

सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
4: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ए जान्छ हामी ढिला भो आज मेरो बेमा दाई बोलाउँछु
1: यही बात।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दमौली एफएम 94.2 समुदायको आवाज।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98273042।
7: लोटरी पर्दिरो बैंगैने विवरण पि विषय मुई खाता लिखै हाम्रो
8: खै खै बहु कोही लोटरी भर्दिलुवा
9: आङी चमिजो लोटरी पर्दिउ छाम्तै गुदि
8: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै के पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
10: सतर्कता न ठगदिब दे क्या बजेन।
11: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
12: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
13: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413038290, 98171 5760।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: भागेर लैजा, राजी छु। तर यो भाग्ने कुरा चाहिँ नगर है मसँग।
1: दाई, आटम आटम त जाम ढिला भयो। दाई, कता
2: बिहेको तयारी गर्न?

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 63444, 98563 66656।

0: World Ingo Festivity Offer. अब पाउंड होस्ट एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट्स बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्थहरु लागू होने छन् छिटो बने गई वर्ल्ड लिंक
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित

0: सुनचारी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमोली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: फेरि पनि त्यही सपना देख्यौ र त्यति धेरै टाढा छ
1: जानै पर्ने रे फेरि फर्केर तिमीसँग बिहा पनि त गर्न पर्यो माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन अरे

तेरो घरमा अनिष्ट हुने संकेत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंशनाश हुने देखिएको छ।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ओहो गागरी भरी पानी लगाएको बेलामा भेट भएछ। आज त सुप साइड पर्छ कि क्या हो मलाई?
2: टाढै हिँड्नु भएको दिदी।
1: हैन उही तलतिर सम्म पछि भेट्छु ल।
3: ओहो बेना चिकन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
4: होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ होला।
3: ए आज जानुपर्ने? नत्र माथि कविताजी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
4: कसो केटा जाने हो? सम्झौत रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरे भेटौँला नि त माथि।
3: हस् भेन, माथि कविताजी घरमा है त
4: आउनुहोस् है। हस् साली, हस् हस्।